Yagung to the west. Now, the brother cannot see any blessing, anything great with his brother, na'udhu billah. And this is the reason that this hasad leads us towards acting something differently in any way which can harm someone. Yehi hasad hai jo na'udhu billah hamein dusron ko nuksan pahunchane par ubharta hai. Yehi hasad hai jo hamein kisi ko qatl karne par bhi ubharta hai. Yehi wo bimari jo aaj hamari society mein ek bimari phail rahi hai, kisi par black magic, kala jadoo karwa dena, kisi ko tabah karne ke liye koshish karna, ye sab ka sab isi bimari ka natija hai. Agar kisi ko bhi dekh kar hasad paida hone lage to foran kahe a'udhu billahi minash shaitanir rajim, isliye ki wo shaitan ki taraf se aapke dil aur dimag mein waswasa paida kiya ja raha hai. जहाँ शैतान का कोई वार हो वहाँ फौरन अल्लाह ताला की पनाह मांगे. इस तरह के गुनाहों से जो इंसान की दुनिया भी बर्बाद करते हैं और आखिरत भी बर्बाद कर डालेंगे. नबी करीम अलैहिस्सलाम से कबल कुरान करीम में अगर आप देखें सैयदना ज़करिया अला नबी अलैहिस्सलाम उनके हवाले से आपने कुरान करीम के तर्जमा और ट्रांसलेशन में पढ़ा होगा. सैयदना ज़करिया अला नबी अलैहिस्सलाम ने जब देखा सैयदा मरियम रज़ियल्लाहु अन्हा वो अल्लाह ताला की वलिया थी, पायस वुमन, she used to worship Allah subhanahu wa ta'ala sincerely and she had a specific karama. Unki ek khas karamat thi, Quran Kareem mein Allah ta'ala ne usko zikr farmaya. Aur wo karamat kya thi? Allah ta'ala ne farmaya kullama dakhala 'alayha zakariya al-mihrama wajada 'indaha rizqa. Whenever Sayyidina Zakariya ala nabiyina alayhi salatu wassalam will come to Sayyida Maryam radiyallahu anha, he will find she has a rizq sustained. Ulama have mentioned what was that rizq? Unseasonal fruits out of the season. But the thing is, there were no cold storages in that time. Whenever he will come, he will find out Sayyida Maryam radiyallahu anha, she has the fruits which is out of season. It's not less than karama, it's something unusual. And then he said qala ya maryam anna laki hadha. Maryam, ये तुम्हारे पास दूसरे मौसम के बेमौसमी फल फ्रूट कहाँ से आए? قالت هو من عند الله. उन्होंने क्या अर्ज किया कि ये अल्लाह की तरफ से है. अब ये जो अल्फाज कहने लगे उस पर गौर कीजिएगा, उन्होंने क्या कहा من عند الله, ये खुद एक अलग टॉपिक. जब अल्लाह कोई कमाल अता फरमाए तो उसको अल्लाह की तरफ मंसूब करें, अपने आप की तरफ मंसूब नहीं करें. आजकल की हमारी कम्युनिटी सोसाइटीज को इसी तरह के लोगों ने मेंटली तौर पर, स्पिरिचुअली, रूहानी तौर पर बर्बाद किया हुआ है. जिसको छोटा सा कोई कमाल मिल जाए तो कहते हाँ हाँ जी जी मैं नमाजें पढ़ता हूँ ना, तहज्जुद में उठता हूँ ना, इसलिए
वो खातून वलिया थी, नेक इबादत गुजार, करामत के जाहिर होने पर भी ये नहीं कहा क्या जाहिर है मैं वली हूं। शी डिडंट शो हरसेल्फ एज अ वलिया, एज अ पायस वुमन, पायस सर्वेंट ऑफ अल्लाह सुब्हानहू व तआला। शी डिडंट से एनीथिंग लाइक दैट, ऑब्वियसली आई डिजर्व टू बी ग्रांटेड करामा, नथिंग लाइक दैट। She said, "Huwa min indillah." These fruits are from Allah subhanahu wa ta'ala. Inna Allaha yarzuqu man yasha'u bighayri hisab. Indeed, Allah sustains whomsoever He wills without any calculation. Allah subhanahu wa ta'ala can provide whatsoever He wills. Now the thing is, may Allah forgive us. Most of us, we are affected by this virus of hasad. If we would have seen something like that with anyone, then we will do our best to take away these blessings from her. But look at the greatness of Prophet Zakariya alayhi salam. No doubt, no one can reach the greatness of Prophet Sayyida Maryam radiyallahu anha. Although she is a great worshipper of Allah, a great pious woman, but she is waliyah. And normal wali cannot reach the level of Prophet. Sayyidina Zakariya alayhi salam was Nabi, but still what did he do? Allah says, هُنَالِكَ دَعَى زَكَرِيَّا رَبَّهُ. On the spot, in the same place, دعا زكريا ربه. He started supplicating, started praying. زكريا علیہ السلام نبی تھے, اس کے باوجود ایک ولیہ کے مقام پر, ولی کبھی نبی تک نہیں پہنچ سکتا عام ولی, اس کے باوجود سیدہ مریم رضی اللہ عنہ کے اس مقام پر کیا کیا؟ دعا کرنے لگے, اپنے رب سے دعا کی. قال رب هب لي من لدنك ذرية طيبة. اے میرے رب, مجھے اپنے پاس سے پاک اور ستھری اولاد عطا فرما. یہ عادت ڈالنے کی کوشش کریں, کسی کے پاس کوئی نعمت دیکھیں اس کی قدر کریں اور اس کی قدر پہچاننے کی کوشش کریں, زندگی میں اس چیز کی عادت ڈالیں, اللہ تعالیٰ آپ کو بہت سی برائیوں سے ویسے ہی محفوظ فرما دیں گے انشاءاللہ. ہماری اس وقت خاندانوں میں, ہمارے گھرانوں میں لڑائی جھگڑے, اختلافات, اس کی بہت بڑی وجہ یہی ہے, حسد. سیدنا زکریہ علیہ السلام نے اس مقام پر دعا فرمائی, وجہ یہ تھی کہ جب دیکھا کہ پاک بی بی مریم رضی اللہ عنہ اللہ تعالیٰ کی نیک برگزیدہ خاتون ہیں, عبادت گزار, اللہ کی ولیہ ہیں, ان کے ہاں دعا قبول ہوا کرتی ہے, ولی کے قرب میں دعا قبول ہوا کرتی ہے, عبادت گزار, نیک اور برگزیدہ لوگوں کی صحبت میں ان کے قریب جا کر اللہ سے دعا کی جائے تو یہ دعا اللہ تعالیٰ ضرور قبول فرماتا ہے. اب قبل اس کے کہ مزید آیات کی طرف آگے جایا جائے, لیکن آپ یہ دیکھیں کہ سیدنا زکریا علیہ السلام نے نبی ہونے کے باوجود ایک ولیہ کے ہاں دعا مانگی. اسی طرح اس چیز کی عادت ڈالنے کی کوشش کریں. روئے زمین پر سب سے پہلا گناہ جو کیا گیا حسد کی وجہ سے. سیدنا آدم علی نبینا و علیہ الصلاۃ والسلام کہ جو دو بیٹے, ان کا مشہور واقعہ قابیل اور حابیل. قابیل نے جب قتل کیا حابیل کو, اس کی کیا وجہ تھی؟ حسد. روئے زمین پر سب